0: नफ़रत यार
1: है नफ़रत न कयो बाबा नफ़रत न कयो कें सां भी नफ़रत न कंदा कयो छो त नफ़रत जो जहान वैसे ही वॾो आहे सो तव्हां मोहबतूं बिखेरियो ऐं तव्हां माण्हुनि सां सुठो सलूक कयो ऐं भला भला रहो ऐं ख़ूबसूरत बि रहो डी स्किन ब्यूटी क्रीम जो इस्तेमालु कयो अच्छा वासु भाई आ चुके हेलो वासु भाई कैसे हैं ठीक ठाक हैं اوکے جی غلام محمد مری بلوچ ہمارے ساتھ موجود ہیں وعلیکم السلام کہتے ہیں آپ کو بھی لیاقت علی عباسی کہتے ہیں بس کدیں کدیں ٹائم ملی ویندو آئے تے تواں جو پروگرام بدھندا آئے تھینک یو سو مچ علی اکبر بروہی بھائی ہمارے ساتھ موجود ہیں تھینک یو کہتے ہیں اچھا رخسار مری ہمارے ساتھ موجود ہیں میرپور خاص آپ ہمیں سن رہی ہیں تھینک یو سو مچ کہتے ہیں آپ کو اور ساجد علی بلوچ ہمارے ساتھ ہیں وعلیکم السلام

0: گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو بنے تو رابطے لئے 0301-196-851
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाई आसिम हुसैन आराई 0307-359-2120
2: अपना शहर अपना घर मेहरापुर और मेहरापुर की आवाज GAFM 94

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہی. پروگرام صحت جی گال میں اساں جے سٹوڈیو میں موجود ہوندا آئن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کی مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانیوں آہن, محبتوں آہن, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچن تھا. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اساں جو لائیو کال جو نمبر آہے. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. ہمیں بدائیے ہلوں تو ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 to 5 PM تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیماری جا ماہر ڈاکٹر آہن, کدیں بھی اواں کے مایوس نہ تھینو, کا بھی بیماری لا علاج نہ, شفا دین والی ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل آہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن نہ کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونیے تھو. ان کا علاوہ کیڑو بھی پرانو اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کنرگ جو سور آہے, انہیں سبنی بیمارن جو کامیاب علاج کیا وجے تو. جگر جی بیماری آہی, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آہی, جن بارن جو قد ننڈو آ, قد نتھو ودے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آہی, انہیں سبنی بیمارن جو کامیاب علاج کیا ویندو آہی. تو اساں دے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چون تھا پنجے پروگرام میں, محفل میں, محبت میں, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سائیں.
0: ڈاکٹر صاحب ٹھیک آہو؟ تے بھی ٹھیک آہے
1: جی سائیں, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کڑے کڑے دین تے ویو تھا کلینک تے, ان کھا علاوہ کڑے بیمارن جو علاج کندا آہو, آئیں اج کڑے موضوع جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہلاں تو سب تعریف ہوں رب پاک چھو جے کو اساں کھے جارے تو, خارائے تو, روزی دے تو, خوشی دے تو, سبنی زمین آسمانی آفتن خواہ محفوظ رکھے تو. اساں پروگرام صحت جی گال جے کو روزانہ بر وقت ٹائم تے نشر تھیندو ہے, اساں کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا 6 ڈینہ جمعہ چھنچھر آچر سومر انگارے جو ڈی اساں کلینک آف ہوندی ہے, یعنی کلینک بند ہوندی ہے اربع خمیس, یعنی 6 ڈینہ ایک ہفتے جو اساں جی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹرا پیٹرول پمپ کے ساموں کوٹڑی روڈ تے موجود ہوندی ہے. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 بجے کا شام جو 5 بجے تھی. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوندا ہیں یا جے بیمارن کے حوالے سے سندھی ڈس ہوندا ہیں, وہ بھی اواں کے ان پروگرام کی توسط سے جے کو ایسو پہنچائیں ہوں, یا جے ننڈیوں یا وڈی بیماری ہوندی ہیں انہاں دی اویئرنیس ہی جے کو ایسو ان پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے بی سی جے بھی بیماریوں ہیں, ان کے علاوہ جے کو ایسو گردے جی جے پتھری ہے یا پتے جی پتھری کے حوالے سے بغیر آپریشن کے کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیو ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے موضوعات کے حوالے سے گال کیوں تو جے سو اساں وٹ کلینک تے جی ما گال کی تو ہر قسم کی بیماری جا پیشنٹس ایندا ہیں, پر جے ان میں ڈسنا ہوں تو کچھ جے زیادہ پیشنٹس جے بیماری جا ایندا ہیں, یعنی او سمجھ نہ ہوں تو ہن وقت ان کی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو कम हों अड़े तरीके से हर दफे भी अस क्लिनिक्स से खोड़ सारा पेशेंट बया भी आया लेकिन चमड़ी जी बीमार में भी खास बीमारी होंगी है सोरियासिस। सोरियासिस है छो थी है या कें है या जैसे थी वे तो उनको कड़ो इलाज हों उन बारे में नंढी अवेयरनेस दिनासी जो सोरियासिस अड़ी बीमारी होंगी है जो हि एक नंढी बीमारी ना है नाले में एक सोरियासिस के नाले से बीमारी है लेकिन हे बीमारी दह दह साल वी साल पेशेंट के जो सो रही है वो मरीज जो है सो दर बदर जो है सो घुम है यानी हर शहर में हर डॉक्टर वट लेकिन शिफा जो है सो उनके घट मिली है जैसे कुछ वक्त के लिए वो ठीक है तो दोबारा वरी वह बीमारी तकलीफ उनकी थी वी है वो पेशेंट जो है सो बार बार उनमें जो है सो मुब्तला रो तमाम उनमें बी भी खोड़ सारे पेशेंट्स के तकलीफों के मुंह दियणो पवंदो है। हिं जो पहिरां गाल कई तो सोरियासिस ये एक क्रोनिक ऑटो इम्यूनी डिजीज है जैसे अस जैं क्रोनिक अस चाहे पुरानी जो बीमारी होंदी ऑटो इम्यूनी डिजीज उन्दी है जी अंदरिया ही जी सेल्स हूँ जिसम जहाँ जैसे डेथ थे लगता है या उनमें फॉल्ट थे लगता है तो पाँच ही जिसम जो है सो यानी उनसा वेहण लगो है जो है सो इम्यून सिस्टम के नाकारा होजन के करो है सो या जो भी सेल्स हूँ डेथ थे लगता है उ बीमारी वी है अड़ी तरीके से उन बीमारी में थो यो ही है तो जो है सो यानी वह जी भी चमड़ी होंगी है खुर्दनी थी वी है जिसम के कड़े भी हंध से यानी निड से पेट से अखियन के मथा ब्रिन के मथा हथन से पेरन से पुठी से मथे में तुम दिसो तो जो है सो ये जो छिलर मच्छी जहाँ छिलर जो है सो निकरी उसे मथी जो मच्छी जहाँ छिलर हूँ बिल्कुल उन्होंने जो है सो थी पापड़ू ठही वन गाढ़ा चुटा निशान ठही वा अड़ा खोड़ सारा पेशेंट इन वक्त भी अस अंडर ऑब्जर्वेशन है अल्लाह ताला की मेहरबानी से ठीक थी ना वही खुशी थी है जैसे अड़े किस्म जो पेशेंट जो बेहंदा थी अचे दह दह वी साल में मुबतला हो वो जैसे ठीक थी वे फीडबैक असके FM रेडियो से दिए या अस अची इंटरव्यू रिकॉर्ड कराए वे तो हिड़ी वही खुशनसीबी है जो अस क्लिनिक की असाजे इलाज की जर्मन होम्योपैथिक क्लिनिक होम्योपैथिक इलाज से जैसे पेशेंट अड़न वन बीमार में ठीक थी वे तो नंढ़ बीमारी होने लाइ कुछ भी को वरी गाल वरी भी असड़ी कहें तो इन सब में रब तला की करम नवाजी है जैसे वो किथा भी शिफा दिए तो जो सो बिल्कुल शिफा थी सके अड़े तरीके से ही जो गाल कई तो जो सो अस ये पेशेंट्स इंदा ये अड़न बीमार में जैसे ठीक थी वादा तंजा व्यूज रिकॉर्ड कराई वादा तो एक व्यूज भी अवं तीन पहुँचाइंदी जो पेशेंट लाइव जो असर फेसबुक से जो है सो रिकॉर्ड कराए वो वो व्यूज इन्हीं बीमारी के हवाले से है अचो तवा के भी जो इनका सो बिल्कुल बुधाइंदी।
0: दोस्तों बुधाइंदा हलो प्रोग्राम है सेहत की गाल दोस्त जहा व्यूज आन जी डॉक्टर साहब

0: کال ڈراپ تھی چکی ہے تا اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03011968051 کال جی طرف ویندا سی دسو کتھاں جو کالر ہوندو. السلام علیکم.
1: ہلو.
0: السلام علیکم.
1: وعلیکم السلام.
0: سائیں منجا کیر صاحب پیو گلائے
1: جی بجا توئی
0: جی جی حکم کیو با
1: با چیل میں سورا نہ جو کو تھے.
0: اچھا گھنو ورسو تھیو ہے وزن بزن کھیو ہوندو
1: وزن بزن نہ کھیو.
0: اچھا ٹھیک ہے کتھو پیو گلائیں جو توئی
1: کچے کھا.
0: اچھا کچے کھا پو ڈاکٹر صاحب کے روبرو دکھا رہے ون یا وری ڈاکٹر صاحب بدھا وئی دو ٹھیک ہے
2: بالکل جہاں تکلیف ہے تو فی الحال ہیڈ تیل چڑھنے جو جو سو تیل سر میں ہیڈ ملائے گرم کرے وہ لگائیں مالش نہ کن صرف لگائے چن ادا کر فرق پہ جی باقی جہاں پھر بھی فرق نہ پے تو روبرو ڈکھارے سکن تو
0: پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو ہی آواز سماج سماعت نہیں پہنچے پیو. ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو موجود 03011968051 اساں جو لائیو کال جو نمبر ہے. کال جی طرف ویندے سیں ڈسو کہ تھانجو کالر ہوندو. السلام علیکم.
1: وعلیکم السلام. سائیں خوش آیو.
0: دعا الحمدللہ کیر صاحب پیو گلائے منجا سائیں جی جی ادا بھلے کار چون تھا چھا پوچھن دا با ڈاکٹر صاحب کا
1: ڈاکٹر صاحب کہے پوچھنا سی ہمرا کے گوڈن میں سورا ڈاڈو.
0: اچھا تواں کے پان کے یا ہمرا کے
1: وڈو ہے ہمرا پی آ ان کے.
0: اچھا عمر گھنی دز
1: عمر تقریبا 65 سال دی ہے.
0: کوئی مسئلہ ہی کونے کو اللہ تعالی دی ذات شفا دین واری ہے بی جگہ تا بھی علاج کرایو ہوندو پر تا ڈاکٹر صاحب کے روبرو دکھاریو علاج کرایو انشاءاللہ رزلٹ ملندو فرق ملندو باقاعدگی سا ٹھیک ہے. بابا دی کے فیم بدھو ڈاکٹر صاحب واں کے بدھائے تو ہر جمعہ چنچر آچر ہفتے جا 3 دن چیک اپ فیس ڈاکٹر صاحب دی طرفاں فری ہوندی ہے. تنجے بامبڑن جے گوٹ جا الائی یو سیال یہ ٹھری جا خاص کے لیے جام پیشنٹ ہوندا تھی ڈاکٹر صاحب وٹ انہاں نے جوڑن گوڈن جے سور جا مختلف مانو شر جام ہوندا تھی ڈاکٹر صاحب ٹھیک ہے نا با ماشاءاللہ جی ڈاکٹر صاحب
2: جی سر بالکل ایکڑی جو ہے سو بیماری جنے تھی ونے تھی تو پیشنٹ جو ہے سو تکلیف میں اچھی ویندا ہے اڑے طریقے سان جوڑن جی بیماری بھی میں بھی جو سو پیشنٹ گھنا وری پو مالش وغیرہ گھنو کرائی نہ ہیں تے یا ان کے جو ہے سو یا زیادہ تر جو ہے سو اڑے قسم جا پیشنٹ جن جے گھٹنن میں جن جی گوڈن میں جو ہے سو مکھ ہوندی ہے ایکڑی جکی گھٹ جی ویندی ہے گیپ اچھی ویندو ہے پو وے اگتے علی جو ہے سو گوڈا پان میں جو ہے سو ٹکرائبا ہے نا پو بھر بھر ویندا ہیں اڑے طریقے سا ان کے یہی کوشش کرنا سی بدائیندا سی تے جکن کے کے بھی اڑے قسم جی تکلیف تھے تھی تے ان میں ڈرائی بالکل نہ کن ائی قریبی کے ڈاکٹر کے دکھارن ऐं बहितर ईअं ई आहे त उनखे हिकु त जेको आहे सो अहिड़े क़िस्म जे पेशेंट में वॾे में वॾी ॻाल्हि हूंदी आहे छो जो असांजो प्रोग्राम बि अवेयरनेस जे हवाले सां आहे त वॾे में वॾी ॻाल्हि हूंदी आहे एहतियात एहतियात इहो ई आहे त मालिश नाहे करणी ओकड़ू नाहे विहणो वज़न ज़्यादा नाहे खणणो ॾाकण जेको आहे सो नाहे चढ़णी ऐं उन खां पोइ जेको आहे सो यकदमि जेतिरो थी सघे त इलाजु जेको आहे सो कराइणु इलाज असां वटि घणो ईअं थींदो आहे त घणा वञी गोॾनि में सुयूं हणाईंदा आहिनि ऐं जेको आहे सो मालिशूं कंदा आहिनि या अदरवाइज़ ॿियो ट्रीटमेंट त पोइ उन में वरंदो गोॾा जेको आहे सो वेही वेंदा आहिनि इन जे करे इहो या कुझु कार्टिज़ोन दवाऊं अहिड़ियूं इस्तेमालु कंदा आहिनि जंहिंजी आदत पइजी वेंदी आहे पोइ जेसि ताईं माण्हू उहा दवा गोरी न खाईंदो आहे त सूर न छॾींदा आहे पोइ उनजो नतीजो इहो निकिरंदो आहे त अॻिते हली उहे गोॾा जेको आहे सो सुॼी वेंदा आहिनि ऐं जंहिंजे जोड़नि में ईअं थींदी आहे त उन्हनि जा जोड़ जेको आहे सो टेढ़ा थी वेंदा आहिनि हॾियूं टेढ़ियूं थी वेंदियूं आहिनि ऐं पोइ उहे जेको आहे सो ॿियूं बीमारी में मुबतला थी वेंदो आहे इन जे करे अहिड़े क़िस्म जी बीमारी में जेकॾहिं पेशेंट थिए थो त असां वटि उनजो ट्रीटमेंट मौजूदु आहे ऐं रूबरू ॾेखारे सघूं था.
0: दोस्तों तव्हांखे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि हीउ वक़्तु आहे कमर्शियल ब्रेक जो त हलूं था कमर्शियल ब्रेक जी तरफ़ तव्हां असांजे प्रोग्राम में बज़रे लाइव कॉल शामिल थी सघो था 03011968051.
3: खूबसूरतीअ जो असल राज़ सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हांजी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ ॿिनि ॾींहनि में डार्क स्पॉट्स खे करे ख़तम ऐं ॾिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर ॾींहं जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
4: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं मां अख़्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़रर कयल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनीअ जा तमाम जेन्युइन स्पेयर पार्ट्स ख़ुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टैचिंग मशीन जे ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राब्ते जे लाइ आसिम हुसैन आराई 03073592120